0: Sarai maji mezi dar to ye ye je pada shapar shi de tasha upasthiti
1: janati se tarkhana pa shapar ke hum isma washing powder upasthiti
0: isma washing powder madai mezi mohkorta national or multinational companyable washing powder badi bhi kur shaksar gilar ta ki je das range sara provre
1: bilkul tarkhana da gile we har waqt mutaha kur shikdale ho che karana me kurta isma washing powder odal se rikade di ostol kur wala na khashol di
0: अच्छा मिस जी ब्याह कुर्ता जहर सर अब रो दर तो ये इश्मा वॉशिंग पाउडर से सदा से खास खसूसियात थी
1: तारे खाना इश्मा वॉशिंग पाउडर खास खसूसियात दागा दी चे कपड़े सा पर युक्शले को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर सजूत की वो दिनोर सरफे पर नस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सा पर ही पवात लोसीना न खर पावी
0: शाम इस जी चे दम रक्षला रिजल्ट ये दाई दर तो ये दाऊ मोता चेरता मिला भी जी
1: तारे खाना दाऊ तो दफा बने गलशे अंदरून लकी गेट जानसे पे गाले पशे मार्केट से देशवा मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर से मिला भी जी
2: यू आर लिसनिंग रेडियो अमन नेटवर्क
3: We got more hits for you, so stay tuned.
2: 88.4 FM.
4: خبر کو دا لوبو دا میدان وی یا دا پارلیمان مسئلہ کو علاقائی وی یا قامی خبر کو ستاسو وی یا ستاسو دا چاپیریال رسو با ستاسو غد دا واگدار نتر بادارا نو تر لاسه کولی شئ تاسو موضوعاتی علمی او سینسی معلومات پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا صرف او صرف پا امن ریڈیو نیٹورک
5: امن ریڈیو نیٹورک جوان رنگ او امن

अच्छा बिल्कुल, मोबाइल नंबर मने है यानी कि आप इस साल मोबाइल नंबर मने तो से कहां से देगा इसमें मिला हुआ हलश के वेट रोता हुआ बिल्कुल या कल रोता कवाय माँ नंबर देने से जगह देने से क्या ना पिछले साल मोबाइल चिदा या घबूस चिदा क्या ना इसकी इसकी खराब हो सस्तुन ऐसा टेक्निकल इशू होगा ना या तो से मुने और वैवा संदर आया आज पिछले साल मोबाइल चिदा क्या ना दलच गुर रगुर کچیر دای مو خبره هم منالا اوای ویل کنا چې زکال چې دی هغه جی بالکل وای ویل کنا چې راز بی جانی او ته بالکل ایم مودی لاری کال شامل کا سونگ نواز نمبر ته وای ته سمو سره کې نمبر منه هغه ول आवाज چې د خپل ځه حجا شریکه ولا شه سره اور وای نو خوش انته فزا سنده سندره ور وګنا ناگه نپاس چیده بلکو زبیا توستا نمبر چیده آقا شنیشا

0: ओके जी, ये बैक टू बैक थे काल सिलसिला जारी। दो काल का वाला शेष सिफर 927 291 292 गुरु नेक्स्ट कॉलर सिम से काल लहरे सोखते हैं। अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू।
1: अस्सलाम वालेकुम
0: जी। वालेकुम अस्सलाम सोखते हैं सैकिम जी। नाम
1: राम नाराज भाई जुड़िए
0: अलावा करम दशे घड़ी दीजिए।
1: गुलहान खबर को बनोना
0: गुलहान भाई
1: नूर खैर ना
0: प्रोग्राम के हर गले स्टडी माशी शुरू अल्हम्दुलिल्लाह तशी
1: तेरा मेहरबानी आला दे बाद लगा
0: आमीन सुमा आमीन। प्रोग्राम रो सरावुर वे
1: बस देश में खड़े रुखला रिजल्ट था इसलिए
0: दा प्रोग्राम खुचिदा अखली पखली शुरू दा
1: अखली पखली को
0: जी जी दे बरे के कसर उसर शामिल हुए शामिल कर जी
1: आर साय
0: सही दा प्रोग्राम सिक्किम दाइक है ना प्रोग्राम दे रहे थे लड़सर है اچھا جگہ پروگرام چکیم پروگرام کسی رامون دی کنا اور ادون کی کال پہ کئی داخلی پہلے پروگرام ددی کی کتو تا مطلب مش سد پخوانے اگا ترکاری شوائے چش شل تم مش سر الو شوائے چش شامل ہوئے اور ادون کو شامل کر جی اچھا سپینا سپینا الور تا پخائی دگا لک مطلب میں داچ دار تو شامل کر جی جی جی او کبے تو ہے چنا مت ہے ہاں جی جی ایس پی نے شامل ہے اسرا شامل ہے جی چھ شامل ہاں جی
1: جی جی تقریباً گھنٹہ ہی بنی میں مقصد ہے مسلو سے پوچھا ہوا ایسا میں مزدور بارہ بارہ کے دو ایک خوشی
0: جی جی
1: ایک گھنٹہ بعد وہ دس اس میں رہتے پلا انداز بندے ہوئے غریب تو اچھا ایک چینی تقریباً